0: अभी आप सुन रहे थे कार्यक्रम साइंस में।
1: इंजो दिल्ली दुरूद व सलाम बार शिनांदगान अज़ीज़ برنامه سبگاهی ما در سات نو واسی دقیقه یهین برابر با سات هفتاسی دقیقه یه تهران